0: ये रेडियो आपकी आवाज है, इसको आपके सुनने के लिए बनाया गया है, आपकी समातों को तस्कीन देने के लिए। सो रेडियो आपकी आवाज सुनते रहिए ताकि आप अपने मुल्क और अपनी जबान से जुड़े रहें।
1: समय नाजरीन, ये मिला जुला इंफॉर्मेशन का प्रोग्राम है जो अदर आपकी आवाज के स्टूडियो से लेकर आपकी खिदमत में हाजिर है। समय, हफ्ता गुजर गया पता ही नहीं चला, ऐसे मालूम होता है कि जैसे साल गुजर जाते हैं पता नहीं लगता कि वो महीना गुजर गया है। इसी तरह वीकेंड का कोई पता नहीं चलता, जो ही वीकेंड जाता है तो फिर आँख खुलती है तो कहते हैं जी आज वीकेंड है। तो टाइम तेज़ी से गुजर रहा है, टाइम की कदर किया करें, टाइम का ख्याल रखा करें। टाइम ही बहुत कुछ है, टाइम ही बहुत कुछ आपको देता है, पाबंदियाँ आपको बहुत कुछ देती हैं, तो इससे सबक सीखना चाहिए। समय नाजरीन, इस वक्त हमारे थिंक टैंक से ये तौकीर हसन बुखारी शाह साहब हमारे साथ मौजूद हैं, उनसे जानने की कोशिश करेंगे कि मौसम तब्दील हो गया लेकिन उसके बावजूद धूप निकली हुई है, दुनिया अब तब्दील होने की तरफ जा रही है, तब्दील हो चुकी है, मुल्की हालात तब्दील हो चुके हैं, नहीं तब्दील हुए तो ये ओवरसीज तब्दील नहीं होते, ये हर दफ़ा अपनी ही कोई तरबियत जो है वो उनकी अपनी ही कोई तरबियत है, अपनी ही कोई लाइन है, इन्हें कोई पता नहीं हमारा अगला इकदाम क्या होना चाहिए, हमें अपने बच्चों के मुस्तकबिल के लिए क्या करना चाहिए। तो ये सारी चीज़ें जानने के लिए हम हमारे थिंक टैंक की तरफ बढ़ते हैं। शाह साहब, एक बार फिर खुश आमदीद कहते हैं।
2: बिस्मिल्लाहिर्रहमानिर्रहीम। राजाफूर साहब, आपको, आपकी टीम को, आपके लिसनर नाज़रीन सबको अस्सलाम वालेकुम। जैसे कि आपने इंट्रो में बताया, मौसम बहुत प्यारा है, ना गर्मी है ना सर्दी है, 16 से लेके 19 डिग्री तक मौसम है, धूप निकली हुई है, सुबह काफी धुंध थी और ये धुंध अब जारी और सारी रहेगी क्योंकि बाज औकात एकदम बाज इलाकों में सर्दी हो जाती है, बाज इलाकों में जो है वो थोड़ा सा वेदर जो है वो थोड़ा सा गर्म होता है, जो आपस में टकराते हैं तो फिर धुंध जो है वो फैलती है। लेकिन असल में जो मसाइल हैं डेनमार्क के, इसमें अब कुछ गले की बीमारियां जो हैं वो फैल रही हैं, और जैसे लास्ट वीक हमने बताया था कि जो पेंशनर्स हैं और जो बहुत ज्यादा क्रॉनिक किस्म की बीमारी में, यानी कि खुदा ना करे किसी को कैंसर है या किसी को हाई डायबिटीज है या कोई ऐसे, उनको ई बॉक्स में आ चुका है कि 1 अक्टूबर और इसके बाद आप जो है वो कोरोना वैक्सीन और फ्लू इन्फ्लुएंजा का वैक्सीन लगवाएं। अब लोगों की मुख्तलिफ राय होती है, कुछ कहते हैं जी के ये नुकसान देते हैं, कुछ कहते हैं जी ये फायदा देते हैं। देखिए, जब हम बीमार होते हैं तो हम डॉक्टर के पास जाते हैं तो डॉक्टर जो मेडिसिन देता है वो उस मेडिसिन से हमें कुछ ना कुछ तो अफाका जरूर होता है। कोई ऐसा नहीं कि अपनी कौम को जहर पिला रहा हो। मैं मिसाल देता हूँ अपने मुल्क की, आप देखें दूध से बच्चे को पिलाने वाले, दूध से लेके मेडिसिन तक हर चीज जो है नंबर 2 नंबरी बल्कि 3 नंबरी वहां की जाती है और जहरीली चीजें लोगों को खिलाई पिलाई जाती है। इन ममालिक के अंदर हर चीज के ऊपर लिखा होता है कि इसके अंदर कितना क्या डाला हुआ है और कितनी क्या चीज है और इसके साइड इफेक्ट्स क्या है और इसके असरात क्या होंगे आपके ऊपर, आपकी सेहत के ऊपर, तो वो सारा कुछ यहाँ लिखा होता है। तो लिहाजा आप अपने डॉक्टर से पूछ सकते हैं, आपके डॉक्टर आपको बता सकते हैं कि क्या कोरोना वैक्सीन आपके लिए सूदमंद है या आपके लिए खतरनाक है। तो ये बहुत सारी चीजें ऐसी हैं, आपने देखा होगा कि जब कोरोना था तो उस वक्त 7 करोड़ से ज्यादा लोग जो थे वो जिंदगी से हाथ पूरी दुनिया में खो बैठे थे, और जो ये वो लोग थे जिनके डेटाबेस थे, यानी कि जिनके कोई पर्सनल नंबर वगैरह बने हुए थे, लेकिन जो लोग वैसे गए और जिन लोगों ने नहीं बताया कि ताकि जनाजा ना हो सके, तो उनकी तादाद हो सकता है कि इससे आधी या इससे ज्यादा हो। बात यह करने की है कि आप अपनी सेहत का ख्याल रखें। आप इस जिस मुल्क में रह रहे हैं, यहाँ पे जब आप आते हैं तो आपको जब ये येलो कार्ड देते हैं तो येलो कार्ड जो है स्विस सिक्किम के बीच इस वक्त आपके हाथ में आ जाता है, उसके ऊपर सिर्फ ये ना समझे कि ये आपका एड्रेस लिखा हुआ है, आपका पर्सनल नंबर लिखा है, नहीं, ये आपको फुल नगदाश्त जो आपकी बीमारी जो किसी किस्म की चीज है उसको आपको प्रोटेक्शन देता है। तो आप अपने डॉक्टर से अपना पूरा चेकअप कराएं, बल्कि मैं तो अपने लोगों को ये कहूंगा कि जब आप 50 से ऊपर होते हैं तो आपको आपको अपने हर किस्म की चेकिंग करवानी चाहिए। بعض لوگ سڈنلی یہ کہتے ہیں جی ہمیں تو کینسر ہو گیا تھا, ہمیں تو فلانی بیماری ہو گئی تھی, ہمیں تو پیٹ کی تکلیف ہو گئی تھی. اس کی وجوہات کیا ہیں؟ اس کی وجوہات یہ ہے کہ ہم اس سسٹم سے مدد نہیں لیتے. ہم یہ سمجھتے ہیں کہ ہم ڈاکٹر کے پاس جائیں گے تو ہم یہ ثابت کریں گے کہ ہم بیمار ہیں. نہیں, آپ بیمار نہیں, آپ صحت مند ہیں. لیکن اگر آپ کے صحت کے اندر, آپ کے جسم کے اندر کوئی ایسی بیماری جو پپ رہی ہے, جو بن رہی ہے, خدا نہ کرے, تو اس کا بیفور ٹائم جو ہے وہ پتہ لگ جاتا ہے اور اس کا علاج کرانا بہت آسان ہوتا ہے. تو اس لیے آپ یہاں پہ پاکستان میں آپ ہوں تو آپ کو لاکھوں روپے جمع کروانے پڑتے ہیں پہلے, اور اس کے بعد آپ کا علاج ہوتا ہے, ہوئے یا نہ ہو ایک علیحدہ بات ہے. لیکن یہاں پہ وہ آپ کا بلڈ ٹیسٹ, آپ کا یورین ٹیسٹ, ہر ایک چیز لیتے ہیں اور اس کے بعد آپ کو سیٹسفائی کر کے گھر میں بھیجتے ہیں. بعض لوگ یہ سمجھتے ہیں کہ جی یہاں کے چیک اپ جو ہیں وہ نہیں صحیح ہوتے اور دوسرے ممالک میں صحیح ہوتے ہیں. تو دیکھیں یہ ایک ذمہ دار صحت کے کا محکمہ جو ہے, ایک ذمہ دار محکمہ ہے. غلطی ہو سکتی ہے, غلطی انسان سے ہی ہوتی ہے, لیکن چیک اپ جو ہے وہ اس کی جو رپورٹس ہوتی ہیں آپ اس کو کسی وقت بھی چیلنج کر سکتے ہیں, اور آپ کو حکومت کو اس کا ہرجانہ دینا پڑتا ہے. تو لہٰذا آپ اپنی صحت کا خیال رکھیں. اس وقت سردی جو ہے وہ اس کی آمد ہے, وقت بھی تبدیل ہو رہا ہے. آپ دیکھیں دن چھوٹا ہو گیا ہے, رات بڑی ہوتی جا رہی ہے, اور آپ جو ہے خصوصی طور پہ اپنے کپڑوں کا خیال رکھیں کہ آپ نے کون سے کپڑے پہن کے باہر نکلنا ہے. گاڑی چلاتے وقت آپ یہ کوشش کریں کہ آپ گاڑی کی رفتار کے مطابق آپ اپنا جو شیشہ ہے سائڈ کا, جس سائڈ پہ آپ بیٹھے ہوئے ہیں وہ آپ اوپر کر کے بیٹھے, تاکہ جو ایئر آتی ہے وہ آپ کی گاڑی سے تین گنا رفتار سے, اگر آپ 60 پہ جا رہے ہیں تو وہ آپ کو 180 کی سپیڈ پہ آگے آپ کے باڈی کے ساتھ ٹکراتی ہے. اور بعض لوگ جو ہیں وہ یہ کہتے ہیں کہ ہمارے لیفٹ بازو میں پین ہو رہی ہے, ہمیں درد ہو رہی ہے, ہمارے مسلز میں کچھ ہو گیا, یہ ہو گیا, وہ ہو گیا. تو یہ اصل میں یہ وجوہات ہوتی ہیں. اور دوسرا یہ ہے کہ جب آپ گاڑی میں بیٹھے ہوتے ہیں تو آپ احتیاط کریں, کیونکہ اے سی جو ہے, گاڑی کا اے سی وہ اتنا تیز ہوتا ہے کہ وہ آپ کے گھٹنوں کو خشک کر دیتا ہے. یہاں کے جو اس کے اندر سلم ہوتی ہے, سلم کہتے ہیں ریشے کو, ریشہ جو ہے وہ خشک کر دیتا ہے اور آپ کے گھٹنوں کی دردیں شروع ہو جاتی ہیں, آپ کے مسل جو ہیں وہ سکڑنے شروع ہو جاتے ہیں, آپ کے الاسٹک جو ہیں وہ تکلیف زا ہو جاتے ہیں اسی وجہ سے. اور پھر آپ یہ سمجھتے ہیں کہ جی مجھے یہ بس کوئی تو بیماری لگ گئی ہے. تو یہ بیماریاں جو ہیں یہ آپ کے سامنے ہیں اور آپ اسے احتیاط کریں. جی راجہ صاحب.
1: شاہ صاحب آپ نے بڑا اچھا کیا, بیماریوں کے متعلق بتایا اور یہاں کے سسٹم کے تعلق بتایا. شاہ صاحب دیکھیں, آپ کے پاس سہولیات ہیں, میڈیکلی سہولیات ہیں, سکولوں کی سہولیات ہیں, نہ کوئی فیس نہ کوئی کسی قسم کا خرچہ. یونیورسٹی تک آپ کی تعلیم جو ہے وہ حکومت کی ذمہ داریاں پڑھنے والے بنے. تو شاہ صاحب یہ ساری جب سہولیات موجود ہیں تو اگر میں آپ سے سوال کروں, آپ سے جاننا چاہوں کہ یہ جو ہمارے اپنا پیارے ملک میں جو سیاسی جماعتیں ہوتی ہیں, یہ یہاں کے اوورسیز کو رہنے والوں کو کیا دیتی ہیں؟ کیا مفت تعلیم دیتی ہیں, مفت اسپتال کی سہولیات دیتی ہیں, یونیورسٹی کی مفت سہولیات دیتی ہیں؟ ہر چیز مانگنے والی, چندے والی پہ سارا گزارا ہوتا ہے. ایک ہی اوورسیز کے پاس پازیٹیو چیز ہے جو کہ یہ زر مبادلہ اپنے پیارے وطن بھیجتے ہیں, اس کے بدلے انہیں کیا ملتا ہے؟ یہی ملتا ہے کہ ہم نے بس پاکستان کی خدمت کر دی. اس کے علاوہ جو کچھ بھی ملتا ہے ان کو, وہ آپ کو یہیں سب کچھ ملتا ہے, ساری سہولیات آپ کو یہیں ملتی ہے. وہاں کا سیاستدان آپ کو کچھ نہیں دیتا, یہاں کا سیاستدان آپ کو دیتا. جی شاہ صاحب,
2: یہ آپ نے بالکل صحیح بات فرمائی ہے. جو بڑے قسم کے ہمارے پاکستان میں ہاسپٹلز, بڑے بڑے ادارے ہوتے ہیں جو محکمہ صحت کے ساتھ ریلیٹڈ تو نہیں ہوتے, لیکن وہ فری ویلی یعنی کہ اپنے پاؤں پہ کھڑے ہوتے ہیں اور وہ ان کو سپورٹ. تو دیکھیں ان کو ایسی چیزوں سے آپ یہ نہیں سمجھتے کہ وہ آپ کے دیے ہوئے 1000 کرونے یا 500 کرونے پہ وہ زندہ ہے. یہ جب اسٹیبلش ہو جاتے ہیں, بڑے ہو جاتے ہیں, تو ان کو ہاسپٹلس کو, ایسے محکمہ صحت کے محکمہ کو بڑی بڑی جو آرگنائزیشن ہیں دنیا میں, ورلڈ بینک ہو گیا, دوسرے ڈبلیو ایچ او ہو گیا, ہیلتھ کا محکمہ, یہ سارے ان کو سپورٹ کرتے ہیں, سارے ان کے لیے پیسہ لگا دیتے ہیں, ان کو ہر ایک چیز. یہ جب باہر کہیں سے مشینری خریدتے ہیں تو ان کو باقاعدہ اس میں سہولت ملتی ہے اور یہ لے کر اپنے ملک میں جاتے ہیں, ملک میں اندر بھی. لیکن بعض لوگ جو ہوتے ہیں اس پیشے کو دیکھ کر, ایک تو ہوتا ہے جو خدا ترس ہوتا ہے, جو کہتا ہے کہ میں تو اللہ کی راہ میں اللہ کے لوگوں کی خدمت کر رہا ہوں, انسانیت کی خدمت کر رہا ہوں. لیکن بعض یہ ہوتے ہیں کہ وہ اپنی شہرت اور اپنے نام کو بلند کرنے کے لیے ایسے کام کرتے ہیں, اور پھر اسے منفی رویہ جو ہے, منفی چیزیں جو ہیں وہ لوگوں میں پائی جاتی ہیں. ڈنمارک کے اندر آپ یہ دیکھیں کہ یہاں پہ بھی امیر آدمی جو ہیں, بہت امیر آدمی جو ہیں, وہ بھی باقاعدہ ایسی تنظیمات کو سپورٹ کرتے ہیں. بعض اوقات آپ یہ دیکھیں گے کہ امیر آدمی کوئی کسی کی ڈیتھ ہوئی ہے تو اس نے اپنا پورا ورثہ جو ہے, جو اس کو اس کا جو پراپرٹی ہے, اس نے ساری کی ساری کسی جانور کے نام کر دی, یا اس نے جانوروں کے محکمے کے نام کر دی, یا اس نے کسی کینسر یا ریسرچر کسی بھی یونیورسٹی میں یا کہیں اس نے وہ ان کو دے دی کہ یہ اس سے لوگ بینیفٹ جو ہیں وہ بینیفیشری ہوں, اور یہ چیزیں چلتی ہیں. لیکن سوال یہ پیدا ہوتا ہے کہ ہمارے یہاں کے لوگ, جو آپ کا اصل سوال ہے کہ ہمارے لوگ یہاں پہ کیا ایسی کوئی تنظیمات اس ملک کے اندر رہنے والے پاکستانی, خواہ ان کے پاس ڈینش نیشنلٹی ہو, خواہ پاکستانی نیشنلٹی ہو, خواہ انگلینڈ کی نیشنلٹی ہو, خواہ بھی, لیکن ہے وہ پیچھے سے پاکستان کے, کیا ان کو کوئی ایسی پرووائڈ چیزیں کر رہی ہیں, کیا ان کو ایسا کوئی اویئرنیس پرووائڈ کر رہے ہیں کہ ان کو پتہ لگے کہ ہم اس ملک میں رہ کر اپنے لوگوں کے لیے ان کو باشعور کیسے کر سکتے ہیں, ہم ان کو مختلف ایڈونچرز, مختلف چیزیں سکھائیں, ان کو بتائیں کہ اس ملک میں صرف یہ کوپن ہیگن ہی نہیں یا ویسٹ آئن ہی نہیں, اس ملک کے اندر کتنے چھوٹے چھوٹے جزیرے ہیں, کتنے چھوٹے چھوٹی سیر و تفریح کی جگہ ہیں یہاں پہ جہاں آپ جا سکتے ہیں, یہاں پہ کس قسم کا کام ہو سکتا ہے, ہر قسم کی ایجوکیشن جو ہے آپ ان کو پرووائڈ کر سکتے ہیں. دیکھیں اس وقت ہمارے جو پاکستانی پڑھے لکھے بچے ہیں وہ انتہائی اساس پوسٹوں پہ بیٹھے ہوئے ہیں, ڈنمارک کے اندر بہت اونچی اونچی پوسٹوں پہ بیٹھے ہوئے ہیں, اور ایون آپ دیکھیں گے میوزیم سے لے کے ہر قسم کے تاریخی مقامات پہ ہماری عورتیں, ہمارے مرد سب بیٹھے ہوئے ہیں اللہ کے فضل سے. لیکن جب آتا ہے کہ کیا آپ انفارمیشن کو پھیلا سکتے ہیں, کیا آپ لوگوں کی رہنمائی کر سکتے ہیں, کیا آپ کے خیالات سے کچھ لوگ روشنا ہو سکتے ہیں, اس طرح کے سیمینار دیکھنے میں یہاں نہیں آئے, نہ ہی ہمارے امبیسی کی طرف سے ایسے کوئی سیمینار ہوئے ہیں, اور نہ ہی ہمارے جو لوکل جو فوئنگز ہیں, ہماری لوکل جو کلچرل, یا آپ یہ کہہ سکتے ہیں ہماری جو جتنی بھی تنظیمات ہیں, ان کی طرف سے ایسا کوئی
1: مسئلہ یہ تھا پروگرام نہیں. سوال یہ تھا کہ یہ سہولیات جو آپ جن کی طرف آپ نشاندہی کر رہے ہیں, لیکن سوال یہ پیدا ہوتا ہے کہ جن لوگوں کے لیے آپ کہہ رہے ہیں, یہ تو کسی اور کے غلام ہیں, کسی پیر کے غلام ہیں, کسی سیاسی جماعت کے غلام ہیں, تو شاہ صاحب یہ شعور کیسے آئے گا؟ پہلے یہ غلامی سے باہر نکلیں گے تو یہ شعور آئے گا.
2: یہ بالکل یہی چیزیں جو ہیں ہمیں ڈبونے کے لیے کافی ہیں. ہم یہ نہیں سوچ رہے کہ ہم کیا ہیں, پہلے انسان کو یہ سوچنا چاہیے کہ اللہ نے جب یہ کہا کہ تم ایک مٹی سے بنائے گئے ہو, اور اس مٹی کے اندر آپ دیکھیں کہ مٹی کے اندر کتنی نباتات ہوتی ہیں, کتنے کیڑے مکوڑے ہوتے ہیں, کتنی چیزیں ہوتی ہیں, تو ہم جس چیز سے بنائے گئے ہیں ہمارا وجود کیسا ہے, کیا ہم اس وجود کو سہ پائیں گے جس دن ہمارا اس دنیا سے آخری دن ہوگا, ہمارا آخری سفر ہوگا, اس دن جب ہم دیکھیں گے کہ ہمارے وجود میں سے کیا کیا چیزیں نکل رہی ہیں, تو کیا ہم برداشت کر پائیں گے؟ اس لیے ہمیں یہاں پہ بالکل لوگوں کی عزت احترام کرنی چاہیے, ہر ایک کو محبت سے ملنا چاہیے, ہر ایک کو دیکھ کے جانا چاہیے. ہمیں جو اصل میں آپ کا سوال ہے اس کی طرف لوگوں کو موٹیو کرنے کے لیے, ان کو لانے کے لیے یہاں سیمینار کرنے بہت ضروری ہے, کیونکہ لوگوں کی مختلف رائے ہوتی ہیں, مختلف لوگوں کی مختلف چیزیں ہوتی ہیں. بعض لوگ جو ہیں وہ आपसे अग्री करने के लिए नहीं आते, वो आपको सिर्फ इसलिए आते हैं कि वो आपको किस तरीके से आपके साथ वो मुकाबला करें, आपको हराने की कोशिश करें, वो आपका मजाक उड़ाएंगे, वो लोगों को ये बताएंगे कि इसके पास ये जो आया है इसके पास नॉलेज ही नहीं। तो हालांकि आप ये देखें कि डेनमार्क के अंदर जो यहाँ पे कॉन्सुलेट फर्में हैं, दूसरे लोग हैं, वो बकायदा पेमेंट लेके आते हैं और लोगों को जो है वो चंद घंटे या चंद दिनों के अंदर कोर्स कराते हैं। यहाँ पे अगर एक ठंड है तो उसको भी महीने में कितने कितने कोर्स करने पड़ते हैं, नई नई चीजें टेक्नोलॉजी नई नई चीजें सीखनी पड़ती है। इस तरह डॉक्टर्स हैं, दूसरे जॉब्स कर रहे हैं उनको, हाई जॉब्स कर रहे हैं उनको मोटरिक कोर्सों पे जाना पड़ता है। लेकिन हमारे जो थे शुरू में डॉक्टर्स आपके पास, आपके प्रोग्राम में आते थे, डॉक्टर शबीर हो गया, दूसरे हो गए सारे, ये आगे कुछ ना कुछ मेडिकल टर्म्स हमें बताते थे, हमें खुशी होती थी सुन के कि जिन चीजों का हमें इल्म नहीं वो हम सीखते थे और अपने अपने एहतियात करते थे। लेकिन अब मसला ये हो गया कि क्या लोग हम लोगों को ये चीजें बता सकेंगे, क्या हम ये जो पैसा
1: आजकल का जो सबसे बड़ा इलम है ना कि पैसे किस तरह बनाने हैं, एसेट किस तरह बनाने हैं, बड़े बड़े घर किस तरह बनाने हैं, तो जब हम इस तरह भाग पड़ेंगे तो बाकी चीजों से हम हटते जाएंगे। शाह साहब देखे ना कि हम यहाँ यूरोप में रहते हैं, यहाँ जिस तरह हमने कहा था कि हमें मेडिकल फ्री है, मेडिकल की सहूलियात है, हर चीज किस्म की सहूलियात है, लेकिन जहाँ हम जोर लगाते हैं वहाँ हर चीज़ में देखें शाह साहब, क्या आप इतना ज़र मुबादला जो अरबों के हिसाब से जो ज़र मुबादला जाता है जो अपने प्यारे वतन जाता है, दूसरे ममालक के लोग भी भेजते हैं, ये नहीं है कि हम भेजते हैं या हमारे मुल्क के लोग भेजते हैं, दूसरे ममालक के लोग भी भेजते हैं, शाह साहब क्या हमें सहूलियात मिलती हैं, वो क्या हमारा ओवरसीज़ का मेडिकल फ्री है, क्या ओवरसीज़ के लिए वहाँ स्कूल बने हुए हैं? तो शाह साहब जब हमें बुनियादी सहूलियात ही नहीं मिलती, क्या वहाँ का तालीमी निज़ाम जो है, वहाँ आप जो है आपका MNA देखे, आपका MPA देखे, वो किस तरह अपनी पर्सनालिटी क्लैश पे पड़ा हुआ है, रिश्वत खोनी का बाजार गर्म है, थाना कचहरी को आप देख लें। शाह साहब एक आसान टारगेट है, आप आजकल आसान टारगेट लोगों ने बनाया हुआ है शौदा को, शौदा के बारे में बहुत सारी बातें की जाती है, आए दिन शाह साहब 70, 72, 20, 30 जो है वो जवान अफीसर अफवाज पाकिस्तान के जो है वो शहीद हो रहे हैं, हम उनका मजाक सोशल मीडिया पर उड़ाते हैं, हम एक पार्टी के सरकार के मुलाजम होते हैं, एक सूबे के मुलाजम होते हैं, उसके बाद अपने मुल्क पर चढ़ाई करने के लिए आ जाते हैं, सोमनाथ का मंदिर बना के गिराने के लिए हम आ जाते हैं। शाह साहब ये शऊर हम कैसे पैदा करें, जबकि इस मॉडर्न तीन दौर में हम अपने जिस मुल्क में रह रहे हैं वहाँ के लोग भी ये सोच रखते हैं जो मैं बात कर रहा हूँ।
2: ये आपने बिल्कुल सही बात की है, ये शहूर उस वक्त आता है जब पढ़े लिखे लोग जो है या जो जो अपने आप को मैं तो उनको मौलवी हजरात कहूंगा, जो अपने आप को आलम दीन कहते हैं, आलम दीन का मतलब होता है कि दुनिया के दीन के बारे में आप बात करें, तो वो जब तक खुद सीधे रस्ते पे नहीं आएंगे, खुद आकर बात नहीं करेंगे। हम कभी कभी किसी महफिल में जाते हैं जहाँ कोई पाकिस्तान से या किसी दूसरी जगह से कोई पढ़ा लिखा बंदा आता है, कहता है जी मैंने इतनी किताबें लिख दी, मैंने इतनी चीजें कर दी, लेकिन जब आप उससे सवाल करते हैं कि क्या आपने किसी ऐसे बंदे से मुलाकात की जो इस चीज से इस रस्ते से गुजर रहा हो, तो जवाब होता है माइनस, यानी कि जो किताबें पढ़ी जो लिखी हुई किताबें पढ़ी उनमें से अपनी मर्जी के चुनाव करके अपनी किताब लिख दी और कह दिया कि जी मैं सब कुछ कर रहा हूँ। आजकल तो इतना इजी हो गया है, आप देखें कि अब दुनिया भर की जो हुकूमतें हैं वो चीखना शुरू हो गया है कि ये जो AI आया है ये बहुत ही खतरनाक है, लेकिन हमने पिछले साल से ही आपके रेडियो पे ये लोगों को इंफॉर्मेशन देनी शुरू कर दी थी कि प्लीज आप बराए मेहरबानी AI को ज्यादा यूज ना करें, ये बहुत ही खतरनाक है, इसके साथ मुख्तलिफ तस्वीरें बन जाती हैं, इसके साथ मुख्तलिफ लोग गलत तरीके इस्तेमाल कर रहे हैं, लोगों को ब्लैकमेल करने के लिए इस्तेमाल कर रहे हैं हर चीज। यहाँ पे हमारे मुल्क में जो आपका रेलिवेंट सवाल था उसकी तरफ मैं आता हूँ, यहाँ पे बजाय चंदे इकट्ठे करके तो पाकिस्तान में भेजने या किसी और मुल्क में भेजने की बजाय इनको ये चाहिए था कि ये ऐसे सेमिनार करें जिसके अंदर इस मुल्क के अंदर रहने वाले जो यंगस्टर्स हैं, हमारी औरतें हैं, बच्चे हैं, वो जो हैं उनसे फायदा हासिल कर सके, उनको समझ सके और ऐसे ऐसे लोग होने चाहिए जो उस सब्जेक्ट को समझते हो, ताकि वो लोगों के सख्त से सख्त सवालों के भी जवाब जो है वो आसानी से और मुस्कुराहट के साथ दे सके। ये नहीं करें कि जी मैं बहुत बड़ा राइटर हूँ या मैं बहुत बड़ा तूफान हूँ, मैं किसी की बात सुनने को तैयार नहीं। तो फिर लानत है ऐसे लोगों के ऊपर कि जो शहीदों को ये कहते हैं कि जी ये शहीद हुए। देखे कुरान, आप जब शहीद का मजाक उड़ाते हैं तो आप कुरान मजीद का मजाक उड़ा रहे हैं। ये हमारे डेनमार्क के उलमा के लिए भी बहुत जरूरी है कि वो शोहदा के ऊपर हर जुमे के ऊपर लेक्चर दे कि शहीद जो है, किसी किस्म का भी कोई शहीद है उसका मजाक ये बिल्कुल ना उड़ाए, क्योंकि अल्लाह ताला ने ये कसम खाई है कि जो शहीद है तुम्हें शौक ही नहीं, तुम्हें तसव्वुर भी नहीं कि वो मेरे घर में जिंदा जवेद है, और अल्लाह बेहतर जानने वाला है। जब हम कुरान मजीद की बात को टालेंगे तो इसका मतलब है हम मुर्तद हो गए हैं। कुरान के जेर जबर को आप शक की निगाह से नहीं दे सकते। तो लिहाजा मैं लोगों को यही कहूंगा कि आप जैसे भी हैं दजाल मत बने, आप मुर्तद ना बने। आप अपने आप को, अगर आपको ये नहीं पता कि शहीद कौन होता है तो उसके बारे में मौलवियों के पास जाएं, पढ़े लिखे लोगों के पास जाएं और इसके ऊपर आराम से बैठ के पूरी बात सुने। हो सकता है कि कल को आप ही शहीद हो रहे हैं या आपके ही घर में से कोई शहीद हो रहा हो। आज आप शुदा की भी मजाक उड़ा रहे हैं, कल क्या कहेंगे जी कि हम वारिस हैं इस शहीद के। ये बहुत गलत बात है। अल्लाह ताला के कुरान के अंदर जो जो लफाज आए हैं हम उनका गलत मतलब नहीं ले सकते, हम उसका मजाक नहीं उड़ा सकते, क्योंकि इस तरीके से इंसान जो है वो मुर्तद हो जाता है और काफर मुसलमान हो सकता है। काफर जो है मरने दम से पहले दुआ कर सकता है और माफी मिल सकती है, लेकिन मुर्तद को जो है कोई माफी नहीं है, वो सीधा दोजख में जाएगा और सारी जिंदगी दोजख में रहेगा। ये अल्लाह का वादा है कुरान मजीद में। लिहाजा मैं अपने भाइयों से यही बात कहूंगा कि आप मुर्तद ना हो, इस्लाम के दायरे में रहें। अगर आप शोदा के बारे में आप कुछ नहीं जानते तो आप खामोश हो जाएं, अगर आप उनके लिए दुआ खैर नहीं कर सकते तो फिर भी खामोश हो जाएं, लेकिन किसी ऐसी चीज का मजाक उड़ाना जो कुरान मजीद के अल्फाज को आप नाउज़बिल्ला आप उसकी तस्वीर कर रहे हो, ये मैं लोगों से कहूंगा कि आप जिस जिसने भी अगर ऐसी कोई तहरीर लिखी है या ऐसा कोई मजाक उड़ाया तो वो जो है वो फौरन से पहले अल्लाह से रजू करे और माफी मांगे। जी राजा साहब,
1: शाह साहब आपका बहुत शुक्रिया। शाह साहब अगले प्रोग्राम में दोबारा मिलेंगे, आज के लिए इतना ही काफी।
2: बहुत बहुत शुक्रिया राजा साहब, अल्लाह हाफिज़ जी।